48 हो

ve অসন্তুষ্টি তা আপনি তরুণ উচ্চ হিমালয় বস্তি বাসী

faccia del libro. Obiettivo Acropoli, oggi

स्थानीय कृषि लोकाने समावेश।

छन्। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन चाहन चलन निर्धारण शीर्षकमा जीवन बस्नेत लेख्नु भएको छ। सरकारले मूल्य समायोजनमा

सन यूनिटर बेस मंत्री रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युरोपी विदेश नीति प्रमुख सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै नयाँ प्रतिबन्ध सूची

0: সমাবেশের রেডিও কোন সাহায্য আওয়াজ যেরকম রেডিও খোলা হয়েছে তারা বিরাজ করা
1: हिन्दी समय लागे सधै तपाईँकै चिर परिचित श्रेष्ठ एकमा विभिन्न किसिमका हृदय बालिका बिल बिजनहरू आइसकेको छ। पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ। दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

पहले ग्रह देवी काली माता समर्पण कर सारा देवी एंड

0: नहीं दूध को पैसा भुगतान होने दूध पनीर दही क्रीम छुर्पी आइसक्रीम लगायतका दुई दिने सामान त्यतिकै हुन्छ। अनि पशुको दाना माछाको दाना औषधि ब्रान्ड चोकर विषादी बिउ बिजन मल खाता त्यस्तो जसमै उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
0: सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुको साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशुको खान खरिदीमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानले त साँच्चीकै धेरै सुविधा गरेछ।
0: म त दुध बेच्ने हो भने सम्झनु सहारा डेरी एन्ड

भन्नुभयो नि निस्केका भगवती परिपूर्णहरू पुण्य र काम तपाईँ यहाँ नदिनालामा

से प्रसाद निरीक्षण सम्पन्न गरेको छ। अनि उपन्यास नेता उठान यसलाई समर्थन सम्बन्धन सदुपयोग गर्नुपर्ने मूलधारा साथ समूहको अध्यक्ष जगन्नाथ प्रताप अध्यक्षतामा आयोजित

0: Okay, so we need to go down.
1: Yeah.

नाउँछ त्यस्तो खतै राम्रो हुन्छ निवारण गर्नको लागि कानुन नै हुन्छ बाल विवाह कानुनी हो बाल

Thank you.

0: आगो पदार्थको प्रभाव ईश्वर अवस्था भविष्य निर्माण गर्ने समय हो। आगो पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तर मैले खुल्ला कुरा गरौँ, समाधान आगो पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा सबै सन्देश।

0: औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा, कुखुराको दाना, गाई भैँसीको दाना, रासायनिक मलमा युरिया, डिएपी, पोटास, जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
1: प्रोप्राइटर कृष्ण श्रेष्ठ, श्रेष्ठ एग्रोभेट बासवाडी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा।
0: साथै विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्ट मित्र, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

சாட்சி

para salir por ahí y salir.

48

Thank you.

0: मेरे त कति छ कति तर दुधको मूल्य पाउनु पर्यो नि
1: तपाईँले दुध फेरिमा लगेको 15 दिनमै दुधको पैसा पाइहाल्नुहुन्छ
0: क्या नि
1: त्यति मात्रै कहाँ हो तपाईँ किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध सङ्कलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायतका दुध जन्य सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि ग्रान चोकर विषादी बिउ बिजन मल खाद तथा कृषि औजार समेत उपलब्ध छ
0: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
1: सुन्नुहोस् न भाइ तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमार अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ
0: ए किसानले त साँच्चै धेरै सुविधा रहेछ
1: हो त दुध बेच्ने हो भने सम्झने सहारा दिने पाँच सय

I'm going to go to the hospital.

Thank you.

Amiga.

0: बताउँछन् तथा तिब्बतका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन खाऊ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जमिनीको चारै शान्ति।
3: आजको गुणस्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ,
3: आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नुहोस्, बिहार र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाना काट्ने वा पहिले काटेको छ भने धाना फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: र पहिरोका पनि लक्षण हुन्छन् तपाईँको। हामीले त पहिरो ईश्वरको लिएरको सम्झेको त सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका तोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाए के गर्नु? बसेको ठाउँ छोड्न सकिँदैन।
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
3: घरका सब सामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सब सामान निकाल्ने बाटो लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर हल्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन

स्वर्णीय कोपनी केंद्र चीनी राजस्वर्णीय मेरठा उत्थान बैंक को नजीका विगत 13 वर्ष देखि सेवा दिँदै आइरहेको यस राजस्वर्णीय कोपनी केन्द्र चीनीले विजयादशमी दिवाली तथा छठ पर्वको पावन अवसरमा आफ्ना सम्पूर्ण सेवाका लागि

उपचार

Thank you.

पाल के पास भारत धर्म पाप छ।

Thank you.

Mi madre era una laica, no es un cara de perusa. Mal, mi mamá.

पशु आहार कृषि औजार तथा फुटकर बजार पालिका

0: सुकुताना माछा सुताना औषधि दान चोकर विषादी बिउ विधान मर्खा तथा कृषिहरूका समेत उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
0: सुन्नुहोस् न गाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुपर्छ है। प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा गाई बिमार अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए किसानले त साँच्चै धेरै सुविधा गर्नेछ।

0: भ्रष्टाचारको सीमा दुधको केही बजार किन जाने बाटो तर खै के गर्ने दुधको मूल्य पहिल्यै
1: पाइँदैन तपाईँलाई सामना प्राप्त
0: डेरी त सकिसक्यो

0: श्रेष्ठ
1: युद्ध समय लागे सबै तपाईँकै चिर परिचित श्रेष्ठ एड्रोकेटमा विभिन्न किसिमका युद्ध बालिका बिल पिजाहरू आइसकेको छ।
0: खेती लोकल टोली उन्नत जातमा मोरङ टोली केराउ लोकल केराउ सिक्किम अर्किड केराउ चना राजमा मसिन घाँस गहुँ चाउको बिउ आलुको बिउ लसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
0: श्रेष्ठ श्रेष्ठ एग्रोभेट बाँसरी किसान चुकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

Santis.

0: एकासी चार शून्य शून्य दुई सय एघार अठानब्बे चार एकासी सतासी दुई सय छ र अन्ठानब्बे पाँच अस्सी एक्काइस आठ सय पैतालिस
1: खाने पानी चोकको पूर्व

सम्पर्क नम्बर 98 5 80 25 0 0

ऐसा

0: Deus tem que ser
1: Santa
0: Maria de Sabara,

Thank you.

Thank you.

ਤੇ ਯੂ ਕਰਵਾਲਾ ਐਫ ਐਮ ਦੁਆਰਾ ਸੁਨੇਹਿਤ ਮਜ਼ਾ ਰਹੀ ਸੰਦੇਸ਼।

चरण पर्व हुँदा दशहरा त्यसै सुरु भएको दशहरा जनक

0: राज्य समिति सेवा दिन हुँदा आफू व्यक्तिगत स्थानिक आधारमत व्यवसाय दर्ता समिति कर सेवा मूल्य अभिवृद्धि कर तथा कर चुक्ता प्रमाण पत्र लगायतका सेवा नगरपालिका सिद्धिनाथको राजस्व कार्यालय नेपालगंज बाँकी ओ भास्कर नगरपालिका बर्देवी सम्झौता हुँदा सम्झौता पत्रमा आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकीको अर्सी फल प्रसाद नेपाली तथा बाँसकरी नगरपालिका कर्सी नगर उपप्रमुख इन्दिरा चौधरी उपप्रमुख प्रशासकीय अधिकारी डाक्टर राजन घिमिरे हस्ताक्षर गरेर सम्झौताका सँग अब कुछ दिन भित्रै नगरपालिका आन्तरिक राजस्व कार्यालय मार्फत कर सम्बन्धी सेवा उपलब्ध गराइने राजन विभाग मासिक सामान्य कर सम्बन्धी सेवा लिन नेपालमा स्थित आन्तरिक राजस्व कार्यालय पूर्व प्रदान दिना हट्दा ऊ सेवा ग्राहीका समय तथा प्रचार समय बचत हुने अपेक्षाकै जिल्ला सम्झौता अनुसार बाँसकरी नगरपालिका भित्र बसोबास गर्न मनाइन् व्यक्तिगत स्थायी रेखा नम्बर त्यहाँ जारीकै जिल्लामा बसेको नगरपालिका भित्र ठेगाना र लगदर्ता विनियोगका व्यवसाय तथा निकाय व्यवसायिक स्थायी रेखा नम्बर जारी गर्न व्यवस्था मिलाइदिन असैको मूल्य अभिवृद्धि कर ब्याजमा दर्ताको लागि निवेदन दिन भने व्यवसाय तथा निकायका आवश्यक कागजात जाँच लेख आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्न दर्ता र प्रमाण पत्र उपलब्ध गरेर सेवा दिन नगरपालिका अन्त शुल्क इजाजत पत्र लिहपना व्यवसायको हकमा लघु इजाजत पत्र जारी गर तथा नवीकरणका लागि आवश्यक कागजात जाँचकै ख सम्बन्धित निकायमा सिफारिस गर्न वा इजाजत पत्र उपलब्ध गरेर व्यवस्थाकै सम्झौतामा समेत दिँदा उसैको कर चुक्ता प्रमाण पत्र मार्फत गर्न करदाताका आवश्यक कागजात जाँचकै ख सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्न प्रमाण पत्र उपलब्ध गरेन तथा करदाताको दर्ता सम्बन्धी विवरण संशोधन गर्न अवस्थामा आवश्यक कागजातका आधारमा संशोधन गर्न नगरपालिका सम्पादनको र निषेध जैना संशोधनको क्रम बाहेक आन्तरिक राजस्व कार्यालयमा सिफारिसकै जिल्लामा यहाँ कर बाहेक स्थानीय तहको क्षेत्राधिकार र करदाताको आयकर मूल्य अभिवृद्धि कर वा अन्तशुल्क लगायतको कर कानून तथा कर सम्बन्धी प्रक्रिया बारे जानकारी दिन करदाता शिक्षा वा अन्तर्क्रिया कार्यक्रम सञ्चालनकै जिल्लामा असिक कार्यक्रम उद्योग वाणिज्य संघ आन्तरिक राजस्व कार्यालय संघ समन्वय तथा सहकारीमा सञ्चालन गर्न सम्झौतामा उल्लेख गरिएका हेरपेज बढेर चौपालिका मुख्य दशा लगत आन्तरिक राजस्व सम्बन्धी सेवा सुरु भइरहँदा साबित करदाता सेवा कार्यालय के प्रदान भएकी अहिलेको सेवा स्थानीय तहमा से उपलब्ध गराइदिन व्यवस्था अनुसार गाउँपालिका आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकीले सहकारी पत्रमा हस्ताक्षर गर्न बढेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी अर्जुन थारू चाहिँबाट महापालिका क्षेत्र राजस्व सम्बन्धी सबको काम झट्टमा सुरु गर्न तयारी गर्नमा त्यसका लगत सेवाको सुरुवात गर्न सांसदहरूबाट समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष हिमाली त्रिपाठीका अभावमा आन्तरिक राजस्व कार्यालय नेपालगंजको कार्यालय प्रमुख प्रसाद देवाले हो बढ्याता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकारी अर्जुन थारू हस्ताक्षर गर्नबाट
1: बाँसकरी नगरपालिका आश्रय वर्षिङ विद्या वितरण श्रृङ्खला सुरु गर्दा पालिका चाहिँ आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अन्तर्गत 50% अनुदानमा घाँसी बिया वितरण शुल्क हो पशुपालक किसान मुखन र छिट्टै लागत साढे जातिमा मौसमी वर्षिङ घाँसी बिया वितरण गर्दा पशुपालक लागत आवश्यक पौष्टिक गाई घाँस उत्पादन गरे बढाए बढाउन उद्देश्यले बाँकी नगरपालिका से बिया वितरण गर्दा नगरपालिका से सार्वजनिक कर सूचना अनुसार घाँसी बिया 50% अनुदानमा किसानहरूको प्रति केजी 195 रुपियाँ तिर पर्ना र बाँकी नगरपालिका यी वर्ष 2500 किलो केन वर्षिङ मासिक बिया वितरण गर्न लक्ष्य लिएर बाँसकरी नगरपालिका पशु सेवा सहायक पशुपालक विधेयक घनश्याम तिवारी पशुपालक किसान उत्पादनमा गाई घाँसीको उत्पादन बढाए सेकसे पशुपालनको लागत घटाए हो धन उत्पादनमा वृद्धि गर सहयोग पुरा बढेर तर सीमित बजेटका कारण किसान गर्न माग अनुसार वर्षिङ घाँसे प्राविधिक कंसन की वाली स्वीकार कर रहा।

0: भित्री दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।
1: रेडियो गुरुबाबा एफएम।

आपने कृष्ण भक्ति को कस्मेटिक उपचार सेवा

0: चाहन्छ भन्दा दुई सय खराब, अठारह चार एक्सी सतासी दुई सय चार र अठारह पाँच अस्सी एक्काइस आठ सय पैतालिस
1: खाने पानी

Thank you.

先開始世代少々の大人たちと言われます。リビューでは、私のことは、その日くらいです。

ですよね。

आफ्नो मुरी पनि योजना बनाएर खेतीलाई मुरी बच्चा खेल अथवा पारेका

समिति को बैठक में छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले पदोत्तरस को रसरक को घटे सिफारी प्रभावित 1050 जना अझै होल्डिङ सेन्टर में रहेको जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उपाध्यायले विपत्त भएका नागरिकलाई मृत्यु सराह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले बारेमा विपत्त भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुले बासी सरी गरेको र अखाद्य खाना खुवाउने तथा स्वल्प मूल्य असूल्य होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कडा कारवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परिवार सम्बन्धित होटल तथा रेस्टुरेन्ट सञ्चालक सँगै गाडी चालकलाई समेत प्रचलित कानून अनुसार कारवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रु वाहक गाडी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिङ्गा भुटेका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो गरेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न गाडीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका जिल्ला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र भारतहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक ऋतिश कुमार साकेले दशैं तिहार चाडपर्वलाई लक्षित गरी उपभोक्ते वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।

सुधीर सकिने सुविधा दिएको थियो। ओमानको लागि प्रस्तावित नेपाली राजदूत पदमा श्री राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन चार वर्ष राजनीतिक कार्ययोजना प्रस्तुत गर्नु भएको छ। उहाँले श्रम कूटनीति, आर्थिक सहायता र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सहित विकासमा जोड दिँदै उहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सर जोशीले नेपालमा सानो तथा ठूला लगानीका अवसर भेटाउन पहल गर्ने बताउनु भएको छ। संसदीय समन्वय समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अनुपत्र नेपाली सरकारले सम्पत्तिको दीर्घकालीन समाधान खोज्दै सिधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनु भयो। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा श्रमिक प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छन्। स्वतन्त्र पार्टी राष्ट्रपतिले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक खगेन्द्र बुढाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो। अनुशासन

जंक फूड इंटरनेशनल नेपाल

सुकेन्द्र र ब्रुटिक नेपालको साझेदारीमा मकवानपुर जिल्लाद्वारा जनहित प्रचारित सामाजिक रूपान्तरणका लागि यो सामुदायिक सूचना नेटवर्क सिआइएन तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँमा तयार पारेको छ। आजका खबर सुनिरहनु भएको छ। नवरात्रको तेस्रो

0: per la carrera li vaig trobar que una altra persona, una mandrina, no us ha dit patís de port de Pareco, que ha crescut a la batalla, s'ha dit que ha crescut per una divisa del pecat, no hi ha que una altra cosa, quan dos en aquell dia s'ha de ser li vaig per a casa, jo vaig en suït i dic, us han de dir, vaig a la tapa sobre, dic, vaig a la que accepti a la teva carta que no hi, per a l'estrana, jo vaig a la teva recuperi, que han vist, ni tan algú, mai de cosa. Sarsa Kapurna, Kapo Minisili Dipani, Sushila Restaurant.
1: Nasa, mucho que si bari me la tapaika kuhi hafanta bepata gulu pae kusa. Sarkari bepata bektihar ko ikin bani kaan pae kusa. Iska lagi, bepata bani ka bekti ko ghar pariwa ka sadashili, afna ura karyalai ma pukira o nivetan dino sa panusa.
2: Nasa, अथवा चाहिँ जुटेको काम हुन्छ उहाँहरू चाहिँ त्यही खेलामा भएको स्थानीय तहको चाहिँ वडामा चाहिँ सम्पर्क गरेर निवेदन चाहिँ दिन सक्नुहुन्छ मुख्य रूपमा चाहिँ पेसामा पनि कागजात भनेको एउटा चाहिँ निवेदन पेस गर्नु पऱ्यो कि हाम्रो मान्छेले बेपत्ता भएको हो भनेर त्यसको आशा हामीले राखिदिएका छौँ त्यसपछि संश्लेषको घोषणा पनि गर्नुपर्ने हुन्छ त्यो मान्छेले त्यही बारीमा चाहिँ बेपत्ता हुनु गएको हो यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँले चाहिँ त्यसको घोषणा कारण पनि गर्नुपर्ने हुन्छ र निवेदन दिने मान्छेहरू हुन्छ त्यसपछि परिवारहरूको परिवारको हुन सक्नु होला अब निरामहरूको परिवार नभएको खण्डमा सम्बन्धी वडा आठले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ व्यवस्था नीतिसँग नाटक हुने चाहिँ कागजातहरू हुन सक्छ राष्ट्रिय परिचयको तल अथवा तपाईँको चाहिँ यहाँ नागरिकताको तुरन्त तल अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ त्यो तपाईँको व्यक्तिको पनि त्यो कागजातहरू पेस गर्नु पऱ्यो यदि छ भने सम्भव भएछ र त्यो जस्तो चाहिँ यो हाम्रो चाहिँ मान्छे व्यवस्था हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले त्यो पहिचान हुन्छ उहाँसँग जस्तो प्रभावित हुने खालको चाहिँ कागजातहरू पेस गर्नुपर्ने हुन्छ र त्यो पेस हुँदा चाहिँ वडामा गर्नुपर्छ वडामा गएपछि वडा समितिले निर्णय गरेर स्थानीय बिमा जोडी निवेदन व्यवस्था समितिमा पेस गर्छ समितिले चाहिँ निर्णय गरेर बिमा बिमा जोडी निवेदन व्यवस्था समितिमा पेस गर्छ जिल्ला बिमा व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय बिमा जोडी निवेदन व्यवस्थापन प्राधिकरणमा तथा पनि हामी सात दिने सूचना निकाल्छौँ त्यसलाई भाग लिनुको लागि र सात दिने सूचना निकालिसकेपछि त्यसको एकै विवरण चाहिँ कार्यकारी समितिमा जान्छ कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ त्यसमा नै त्यसपछि मृत्यु घोषणा पनि व्यवस्था गरिएको छ
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी नुवाकोट टुक्सेकी संघका नेपालको जस्तै बारीले तपाईँको पनि नागरिकता बताएको छ फेरि नागरिकता बनाउन सिडिओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ
3: कार्यालय सम्पूर्ण सबै बगाएर मैले केही पनि नभएर
1: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने छानै राम्रो फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईँलाई नागरिकताको प्रमाण पत्र दिन्छ तपाईँलाई पनि बारी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ आफूलाई मिलिजुली नेपाली यति नै फेरि भेटौँला
0: सामुदायिक सूचना नेटवर्क सिआइएन नेकपा बारेको साझा खबर सुनिरहनु भएको छ बुढी बेलुकी बाली प्रभावितका लागि सरकारको राष्ट्र पुरस्कारमा
4: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै यहाँको समन्वय सहजीकरणको बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी सँगै सरकार तहबाट पनि हामीले डाइरेक्टली उहाँलाई सबै सामग्रीहरू राखेका छौँ सहयोग बन्दोबस्त

नाभिकहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढी आउने खतरा कति छ? तत्काल आपतमा राहत कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष शर्मा। भोलि गण्डकीमा बाढी आएपछि अहिले यसको क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढेको छ। यस अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढी आउने सम्भावना

Pasemos.

Thank you.

0: Ohio, Ohio. Srećta je Evropa, Ohio.
1: Ljudje su moje dragi, sa velika pojta i cilj pojetit. Srećta je Evropa, na bilim rati si uka, ljudje balika, bil bilja na rulu, aj sa te koza.
0: To je za masno čepilo kartori, unata mamu anbi, kira u lokal, kira u sikim, a ter kira u cana razna, vasim nas, domo čao kubil, ar kubil nas kubil.
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। मोहनीको जन्मनामा

हाम्रो कार्यक्रममा मेन्दरी साहित्यका सबै उपन्यास सिद्धार्थ भाषक उपन्यास जीवनी खिस्र पटको छन् प्रशंसना गर्छ। आजमा कार्यक्रमका 111 उपेटर हो। तपाईँ कविता

Thank you.

Do you have a copy?

Thank you.

Thank you.

ていらっしゃる方もいいけれど、まだ受け止めているような、というようなね、若者たちの中

Thank you.

Thank you.

Thank you.

Thank you.

सेवा कोलका सुपरवाइजरले सर्वसाधारण उन्नति चाहिने चेतावनी जारी गर्ने बताए। उच्चमा कुरोको नियन्त्रणमा रहेको क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको दावी छ। यसरी साउदीहरूले यिनीहरूको सामग्री प्राप्त गर्ने विनियोगले रियाद विमानस्थलमा रहेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हरेक प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको बताएको थियो। तीन दशक भन्दा बढी समय पछि अफ्रिकाको पहिलो फर्मुला वन

0: यौन उचित विद्रोहले सकेर परिया विमान स्थलमा गरेका पछिल्ला श्रृङ्खलाबद्ध आक्रमणबाट त्यहाँका नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। तीन आक्रमणहरू मध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जसँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हातको लागि बिना दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको सालमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली
0: धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला क्यान्टोनमा जस्तो अवस्था अलिकपूर्ण अवस्था हो, के खालको राष्ट्र मन्त्रालयले सरकारले चाहिँ त्यहाँको नेपालीहरूलाई इमर्जेन्सी जस्तो सूचनाहरू जारी गरेको छ।
1: एउटा

आवश्यकता र परिस्थितिमा हुने छोरा सबै हामीले थप पढाउँदै सुधारहरू

0: Ha sido parte del cine casa, ha sido parte de la sala ahí. Pues bueno, pues ahora tú, todo el mundo va a pasar, pero tú puedes lo que hubiese visto aquí, así que ya te ha tenido el cubo de sala.
1: ¿Y tú ir viendo de hacer entonces de ahí, porque también tipo, o real ir, cari, de hacer, por ejemplo, para cumplir su nombre, cari?
0: Sí, eso es un poco más popularizar, para no popularizar, tengo que venir a la negociación. O el que se fue punto de negociación, en serio, porque a mí, hay el caso en el día, ni a pasar, o sea, no, que ya se fue precisamente en su agua.
1: Entonces, me voy a ir a contar. ठीक करने नाच गान गरी रमाइलो गर्ने टिका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन् तर यसपटक काफोरमा त्यस्तो कुनै उत्साह नभएको भारी पीडितहरू बताउँछन् शक्तिमाया तामाङ बिबिसी नुवाकोट
2: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आइसिसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृङ्खला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष छ भित्र रहेर लिग टू नियमित समयमा बढेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दुई नसक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भने महिलाहरू खेल सम्राट निरञ्जन पराक्रमसँग सजिलो थिए।
3: मुख्य कुरा भनेको चाहिँ यो आइसिसी विश्वकप लिग दुईको अन्तिम नेपाली खेलेको खण्डमा लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छभित्र आउनु सफल भयो। अब दुईवटा म्याच खेल्नु भएको छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छभित्र रहने चाहिँ निश्चित हुन्छ। सामान्य स्थानमा चाहिँ क्यानाडा छ र त्यसरी आफ्नो अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको अध्यक्षसँग भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही थियो।
2: तपाईँले यो अङ्कको कुरा गर्नुभयो भने चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको विशेषता लिएर धेरै टासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
3: 2027 श्रृङ्खला सुरु हुने आइसिसीले बनाएको नियम अनुसार शीर्ष चार मित्र रहने टोली चाहिँ विश्वकप क्वालिफाइरमा खेल्ने प्रवेश पनि पाउने र टोलीहरूको चाहिँ ओडिआई ऐसेट पनि जोडिने थियो। शीर्ष चार मित्र नेपाल पढ्न सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने हुने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छभित्र पढ्न पनि नियम गरिरहेको छ, त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छभित्र पर्यो भने भनिएको छ। आधिकारिक नभए पनि यस आइसिसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ

Thank you.

0: जिल्ला अधिकारी कृष्ण प्रसाद उमालाई साथी मुनिका विश्वकर्मासँग कुरा गरे।
1: विपदमा परेर आफ्नो परिवारका सदस्य एवं पितृको सम्पत्ति गुमाएका कतिपय सहयोगीले पुर्याएको आघातबाट अझै बाहिर निस्कन सकेका छैनन्। जीवनमा पनि समस्या सामान्यीकरण गर्दै जानुपर्नेमा कतिपयमा दिन प्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्। ठुलो विपदका कारण सोचपछि सामान्य प्रतिक्रिया स्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै माथि उठ्न नसके यस्तै गम्भीर मानसिक समस्या निम्तन सक्ने मनोचिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मनोचिकित्सा त्यस्तो दीर्घकालीन समस्या हुनबाट जोगिन के गर्नुपर्छ भनेर सोधेको छ।
2: Thank you.

सिक्न तपाईँ अङ्ग्रेजी भाषाका केही उपयोगी पदावलीहरू व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। सुरुमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्नुभएका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान उनकी मिहिनेतका धन्यवाद।

0: quote unquote positive way of progress. Would you give any copy of some of the names up? Or is it an
1: I wish I would so much.
0: श्रोताओं ने जे बोलना बोलेक्ता विश पने पछि वे प्रकरणसा तर तपाईले वास मातेको पनि सुने पर्नु पर्छ त्यो चाहिँ अनौपचारिक बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ यस विषयको
1: बारेमा
0: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए त्यसो भन्न चाहे हामी ट्याङ्कको पासको प्रयोग गर्छौ ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्छ यो इच्छा व्यक्त गर्न उसले के भन्नु
2: पर्ला
0: अनि अब्दुल चाहिँ आफू अझ तन्ने हुन पाए हुन्थ्यो भन्छ उसले के भन्नु पर्ला अनि सुनिललाई आफू खर अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ उनले यो इच्छा कसरी व्यक्त गर्नु
2: पर्ला

सफाई लिहाज यो भागमा इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। म अभ्यासको डिजाइन अभ्यासिनु भए अहिले सुन्नुभयो बालबालिकाको शिक्षाको लागि सहयोगी हुने गरी

सुझाव अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले कार्य भन्ने जनाउन क्रमान्वित गरिन्छ। फेरि सुनाउँदै त

0: समुद्री भएको छैन
1: सबै पनि के
2: जस्तै यसरी बारी जालीमा पिसाएको